0: ہماری زندگی کے لیے ضروری معلومات،
1: ماہرین کی آرا، تجربات اور رہنمائی۔
2: اس کے لیے سینٹرل گورنمنٹ نے ایکسکلوسیو فنڈنگ رکھی ہے اور اسٹیٹ گورنمنٹ نے نہ کہ اس کو اکنالج کیا، اس کو چینلائز کیا، اپنی طرف سے اچھا خاصا پیسہ ڈالا ہوا ہے۔
0: صحت کے مشورے،
3: آرتھوپیڈک کن تکلیفس مز براڈلی کرن کلاسیفائی انٹو سم گروپس،
0: سائنسی معلومات اور روزمرہ کے مفید نکات
1: جو آپ تک پہنچیں گے ایک مؤثر اور باوقار انداز میں۔
0: آکاش وانی سری نگر کا مارننگ لائیو شو پیام میں صبح،
4: یہ آکاش وانی کا سری نگر اسٹیشن ہے، صبح کے 8 بج رہے ہیں۔ تھوڑی دیر میں آکاش وانی دلی سے سماچار پربھات پیش ہوں گے۔
5: سنیے، کیا آپ نے پی ایم سوریہ گھر مفت بجلی یوجنا کے بارے میں سنا ہے؟
6: بھارت سرکار کا لکش سولر پاور سے بجلی بل زیرو کرنے کا بھی ہے۔
5: اس سے آپ کا گھر سوریہ گھر بن جاتا ہے، مانے بجلی بل زیرو، اور اترکت بجلی پیدا ہوئی تو بجلی گرڈ کو بیچ کر پیسے بھی کما سکتے ہیں۔ تو بیٹھے کیوں ہو، ابھی رجسٹر کرو پی ایم سوریہ گھر .gov.in پر۔
7: ہر گھر سوریہ گھر۔
1: नमस्कार, आकाशवाणी से समाचार प्रभात के साथ मैं मुनीश शर्मा। मुख्य समाचार। प्रधानमंत्री नरेंद्र मोदी भारत के सबसे लंबे कार्यकाल वाले निर्वाचित प्रधानमंत्री बने। विश्व के नेताओं ने प्रधानमंत्री मोदी के परिवर्तनकारी शासन और विकासशील देशों की पैरवी के उनके प्रयासों की सराहना की। मोदी सरकार के 12 साल पूरे होने और प्रधानमंत्री के सबसे लंबे कार्यकाल की उपलब्धि के उपलक्ष्य में राष्ट्रीय जनतांत्रिक गठबंधन एनडीए की आज नई दिल्ली में बैठक। केंद्र ने 125,000 करोड़ रुपए की ग्रामीण विकास योजना की घोषणा की। विकसित भारत जी राम जी का नया संस्करण 1 जुलाई से होगा लागू। ओमान तट पर अमरीकी सेना के अपाचे हेलीकॉप्टर को गिराए जाने के जवाब में अमरीका ने ईरान पर जवाबी हमले किए। और क्रिकेट में ऋतुराज गायकवाड़ के शतक की बदौलत भारत ने दांबुला में त्रिकोणीय एक दिवसीय श्रृंखला के पहले मैच में श्रीलंका ए को 8 रन से हराया। और अब समाचार विस्तार से। प्रधानमंत्री नरेंद्र मोदी आज भारत के सबसे लंबे समय तक सेवा करने वाले निर्वाचित प्रधानमंत्री बन गए हैं। श्री मोदी ने 26 मई 2014 को प्रधानमंत्री पद की शपथ ली थी। उन्होंने पंडित जवाहरलाल नेहरू का रिकॉर्ड तोड़ दिया है, जिन्होंने पहली बार 13 मई 1952 को निर्वाचित प्रधानमंत्री के रूप में शपथ ली थी और 27 मई 1964 तक

0: चीज वही थी,
1: जी
0: लेकिन ज्यादा आमतौर अगर आम है ना कि जानवर देना नहीं अंदर ज्यादा, आज
1: अभी चक्कर वक्कर
0: चक्कर बड़ो जरूरी है, लेकिन अगर इत अवेलेबिलिटी है लैंड की या बैकअप अगर मारा डंगर है उत्ते है ही है, लेकिन ग्राम के अंदर शहरों के अंदर है ना उसी जगह मारना फैसिलिटी नहीं कि हम किसी का अपना डंगर छोड़ के किसी आंगन में चला अपना चक्कर वास्ते, या
1: अब
0: बहुत जरूरी है चक्कर, इसको बड़ो जरूरी है चक्कर देना चाहिए अगर मारा थोड़ा जमीन अवेलेबल है जगह अवेलेबल है चक्कर बड़ो जरूरी है, क्योंकि खुद ही अगर है ना कि एक इंसान अगर एक जगह रह गए उसमें कितनी चेंज आ जाए, टूटता फिरता इंसान में कितनी चेंज हुआ
1: जी, तो चलता चलता आखिर पर तब हमारा लोगों ने जरा हमारा इसमें तो बाहर सामने लगा उनका कई सलाह देगा वैक्सीन का हवाला डाल या हाइब्रिड इस सिस्टम पर हवाला डाल या जो नो बाहर है इस वक्त या थारी बैक की स्कीम
0: है जी, सलाह दी कि वे बवस्तन बवस्तन जो भी स्टाफ है जितको भी स्टाफ साथ दिया वैक्सीन में साथ दिया जिड़ी भी वैक्सीन भी कराता हुआ है वो अवेलेबल हुआ है, और गवर्नमेंट स्कीमों को फायदा चाहे खुद कफील बने दूध में भी अपनी इनकम में भी खुद कफील बने बैकअंग अंदर का प्रॉब्लम आ जाए खुद भी कंटेक्ट कर सके स्टाफ नाल, तो इस चीज़ ने मारो माल भी बच जाएगा खुद कफील भी हो जाएगा और जब मारो पेश हुआ उसके नाल मारो ताल्लुक भी रहेगा
1: जी। इश्ताक साहब तुमने मार चौकर के हवाले नाल ढेर सारी गल की अपने कीमती वक्त दे दो थारो बहुत बहुत शुक्रिया
2: سامعین قبائلی برادریاں کے واسطے محکمہ اینیمل ہسبنڈری نے مختلف اہم سکیم رکھی ہیں جڑے کہ اس برادری کے واسطے کی معاشی ترقی کے واسطے مجھ ساری سکیم چلائیں، ان سکیموں کا مقصد دودھ کی پیداوار میں بادو مویشیوں کی صحت نسل کی بہتری اور روزگار کا مواقع پیدا کرنا ہے، ان میں راشٹریا گوکل مشن اس سکیم کو مقصد دیسی گایاں کی نسلان کو تحفظ اور ان کی پیداواری صلاحیت ماں بادو کرنو ہے، اس کے تحت مصنوعی تخم ریزی جسنا کہ آرٹیفیشل انسیمینیشن اعلیٰ نسل کا جڑا داند ویں ان کی فراہمی اور نسل کی بہتری کا پروگرام جڑائیں بھی چلایا جائیں، اسی طریقہ پر نیشنل لائف سٹاک مشن یا سکیم پیڑ بکری پولٹری اور دیگر مویشیوں کی افزائش اور پیداوار بدھان کے واسطے شروع کی گئی ہے، قبائلی علاقہ ماں روزگار مواقع پیدا کرن اور مویشی پال حضرات کی آمدنی ماں بادو اس کو اہم مقصد ہو، اسی طریقہ پر لائف سٹاک ہیلتھ اینڈ ڈیزیز کنٹرول پروگرام، اس پروگرام کے تحت مویشیوں کی مختلف بیماریاں کی روک تھام مفت ویکسینیشن علاج اور صحت کی سہولیات فراہم کی جائیں، اس نہ مویشیوں کی اموات میں بھی کمی آوے اور پیداوار ماں بادو ہے، اس کے بعد نیشنل پروگرام فار ڈائری ڈیولپمنٹ، اس سکیم کو مقصد دودھ کی پیداوار ذخیرہ کاری کولڈ چین اور مارکیٹنگ کا نظام نہ مضبوط بنانا ہے تاکہ دودھ پیدا کرنے والا کسان نہ بہتر آمدنی حاصل ہو سکے، پھر لائف سٹاک انشورنس سکیم، اس سکیم کے تحت گاں مہس پیڑ بکری جیسی قیمتی مویشیوں کو بیمہ یعنی کہ انشورنس کیا جائے تاکہ کسی حادثہ بیماری کی صورت میں مویشی پال حضرات کو مالی نقصان تے تحفظ حاصل ہو سکے، اسی طریقہ پر ڈیری انٹرپرینرشپ اور روزگار پروگرام، اس کے تحت نوجوان خواتین اور قبائلی خاندانہ نہ ڈیری فارم قائم کرن دودھ کی پروسیسنگ اور متعلقہ کاروبار شروع کرن کے واسطے مالی معاونت اور تربیت فراہم کی جائے، سامعین بہت ساری سکیمیں لیکن وقت کی کمی نہ مد نظر رکھتا ہوا میں کچھ سکیموں کو تھارے آگے ذکر کیو، انشاءاللہ پھر کسی پروگرام میں مجھ ساری سکیموں کو ذکر ہوئے گو انہوں نے تفصیل نال تھارے آگے بیان کیو جائے گو، آگے پیش ہے یونگمو۔

0: موسمس پہ اخ نظر موسمیات محکم کی پیش گوئی مطابق پگہ شام تام جموں کشمیر مز کن جائیں وز ملن گگرائن ست رود لو پین امکان سری نگر آمز دہ زیادہ کھت زیادہ درجہ حرارت دوی تر اشاریہ ترے ڈگری سیلسیس ریکارڈ کر سی خبر نام اند ون بوزو تھی اردو پہ خبر اسن اجازت خدا حافظ.
1: मोदी हर परिवार को घर में बिजली बनाकर वही बिजली बेचकर कमाई का एक और साधन देना चाहता है.
2: भारत के प्रधानमंत्री ने भारत में जिस सौर क्रांति का आगाज किया था उसका असर अब दिखने लगा है. भारत में एक एक करके 30 लाख से अधिक परिवारों की छत पर सोलर पैनल लग चुके हैं. आप भी इस ऊर्जा क्रांति का हिस्सा बने. पीएम सूर्य घर मुफ्त बिजली योजना, जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in.